0: نہیں ہے تاب۔
1: سامعین، آج کا اردو پروگرام یہیں پر اختتام پذیر ہوتا ہے، پھر ملیں گے کسی اور دن، تب تک کے لیے اپنے میزبان محمد سعید اختر کو دیجیے اجازت، آداب۔
2: تھے اردو کارکرم۔
3: میڈیم ویو 241.54 میٹر یعنی 1242 کلو ہرٹز پر ہم آکاشوانی کے وارانسی کیندر سے بول رہے ہیں۔ تھوڑی دیر میں آپ سنیں گے لوک سنگیت کا کارکرم۔
4: نشے کا شوق کہیں آپ کی عادت تو نہیں بن گیا؟
5: یاد رکھیے، شوق، صحبت یا فیشن کے طور پر اپنایا نشہ آپ کی عادت اور سوبھاؤ کا انگ بن جائے گا۔
4: پارٹیوں میں نشہ نہیں، خوشیاں بانٹیے۔
5: نشہ نہیں، زندگی اپنائیے۔
4: آج ابھی نشہ چھوڑنے کا سنکلپ دہرائیے۔
5: یہ سوچنا مدھیہ نشیدھ وبھاگ اتر پردیش دوارا جنہت میں جاری۔
6: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी।
7: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से।
6: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान।
7: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग।
6: डायल कीजिए
8: 0542227658।
7: नंबर एक बार फिर नोट करें
5: 0542227658।
3: लोक संगीत के कार्यक्रम में आज की कलाकार हैं महुआ बैनर्जी। आइए इनसे पहले सुने ये देवी गीत।